गुरु की गल, सिख का जीवन पहला करण, जो गुरु का हुक्म है वो करण, जो भी बाणी नाल जुड़ना, सिमरन नाल जुड़ना, श्वास श्वास जपना सतना, जिन्होंने गुरु के हुक्म अनुसार अपने मन नूं सिमरन विच जोड़िया, प्यारी साध संगत, फिर वाहिगुरू करदिया करदिया सिमरन करदिया करदिया ऐसी अवस्था बन जाती है, पहला वाहिगुरू रसना ते वसदा, फिर मन च वसदा, फिर रोम रोम च वस जाता है, खुश हो जाता है। वाहिगुरु शब्द जो है गुरु का मंत्र, रोम रोम च वस जाता है, बाणी च आउंदा है गुरमुख रोम रोम हर प्यार, जेडे गुरमुख न, जिन्होंने गुरु नु मुख रखिया, जिन्होंने मन नु मुख नहीं रखिया, जे मन ने कहा भी ये काम कर ले चलो कर लेंगे, मन तो गलतियां ना पुतले, मन दे आखे नहीं लगना चाहिए, जे मन ने कहा भी उन्हें दाढ़ी कटी है तू भी कट लिया खुश भी हो, ये भी कुछ सीखी, ये भी कुछ सीखी दा प्यार नहीं, मन दे आखे नहीं लगना, मन नु जितने वो असली सूरमा बहादुर हो, जिन्हें मन नु जिते जरा मन दे मगर भजा फिर वह कहदा सूरमा, भाई साहब जी लिख दें मन वैरी नु जिसने जितया इस बादशाह जित जाता, सूर वीर वरियाम न कोई जिसने तैनू दिल विच जाता, इनू जितने इसते कंट्रोल करना, वो सूरमा जिसने मन ते कंट्रोल, जरा मन दे मगर लग गया मन तो गलतियां का पुतल, मिनट मिनट बाद अपने वासे च ही नहीं रहिंदा, असीं इत्थे बैठे हां देसां दे सातरां दीआं मन सहरां पिया करदा, ओह जिहियां थावां तों भी हो आउंदा है, जिहड़ियां थावां ने वेखियां ने कोई ना कोई सरूप बना लैंदा अपने आप, तो मन नूं खिंचणा है अपने वल, आखो श्री वाहे जी, मन दे मगर नहीं खिंचिया जाणा, इहनूं आपणे वल खिंचणा है भाई, इहनूं मित्र बना के इस तों कम लैणा है, मन नूं मुख नहीं रखणा, गुरु नूं मुख रखणा, गुरु नु कहा, जिन्होंने गुरु नु मुख रखे है प्यारी साध संगत, उन्होंने रोम रोम दे विचों सिमरन दी आवाज आउंदी, रोम पहला सिमरन रसना ते आके वसदा, रसना द्वारा मन ते, फिर मन विच वसिया फिर तन विच वस गया, मन विच वसिया फिर तन विच वस गया, फिर जिसले तन विच वस जांदा है सिमरन, फिर तन दे उत्ते 7 करोड़ रोम हन, शरीर दे उत्ते 7 करोड़ रोम हन, फिर एक रसना वाहिगुरु नहीं जपदी, 7 करोड़ भी नहीं जपिया जांदा है श्री वाहिगुरु, जे तेरी वाहिगुरु तेरे गुरमुख दी अवस्था है, गुरमुख रोम रोम हर प्यार, गुरमुख रोम रोम हर प्यार, आओ करेंगे दर्शन, पट्टी दे इलाके दे रहन वाले दो गुरु के सिख इत्थे पिंड च रहंदे, गुरु दी बख्शिश होई, पंजवे पातशाह दे दर्शन कीते, मन धोता होया सी, चोली अड़के जाचना कीती, दाता जी बख्शिश करो विसरना ही दातार, अपना नाम देओ गुण गावां दिन रात, नानक जाओ नाम दी दात पुछ, थके पातशाह नाम, नाम पूरे गुरु तो मिलता है, पूरा गुरु कौन है, प्यार नाल आखो धन गुरु अर्जन, पूरे गुरु तो दात मिलती, नाम अमोलक रतन है, पूरे सदगुरु पास, सदगुरु सेवे लगिया कड़ रतन देवे प्रगाश, दोवां ने जाचना कीती, गुरु ने तकिया भांडा साफ है, नाम वस्तु रख दी, गुरमंत्र लेके अपने घर आ गए, फिर अभ्यास शुरू कर दिया, नाम दी वस्तु मिली उसनों कमाई दे नाल झिड़के अभ्यास शुरू किया, प्यारी साध संगत नाम जपदिया जपदिया ए अवस्था बनी, तुरदिया फिरदिया बहदिया उठदिया
جس ویلے لیٹ بھی جاندے ہیں نیندر بھی آ جاندی ہے انہاں دے روم روم دے وچوں آواز آؤں دی ہے ستنام دتا ہے من میرے پنجے پاتشاہ جی نے ستنام دا تے ایک نو واج دے جس ویلے سمرن وچ جڑ کے وجت آیا کچھ سمے دے بعد خیال آیا منا چلو پنجویں پاتشاہ دے درشن کر جس داتے نے اسا مویا نو جوالے ہے سمرن دے کا سو جیویا جس من وسیا سوئے وہ جیویا تسی سارے جیوے ہو آپ کو سری بھائی کیونکہ تہاڈے ہردے وچ سائیں وسیا سو جیوے ہے جس من وسیا سوئے نانک اور نہ جیوے کوئے جنہاں دے اندر سائیں نہیں وسیا سمرن نہیں آیا وہ ترتے پھرتے ہی مردے ترتے پھرتے بھی درلب دے پائی وڑ بھاگی نام نہ جپے تا آتم کاتی نام تو ہینا انسان حضور کہندر وہ تو اپنی آتما دا گھات کر رہے آتما دا گھات پھر اپنی آتما دا گھات کیا کرنا انہیں دوجے دا کسی کی سوار نہ نام نہ جپے تا آتم گھاتی آتم کاتی ایڈا وڈا پاپی ہے بانی چاہے آتم کاتی جگت کسائی ایڈا وڈا پاپی ہے آتم کاتی تو وہ آتم کاتی ہے جس نے نام نو پلا دیتا پھر حضور کہیں میں اس ترتی دے وہ دا جیونا کسے لکھے درلب دے پائی وڈ پا دی نام نہ جپے تا آتم کاتی مر کیوں نہ جائی جنا بسرت رام نام بہون جیون کونے کام کہڑے کام دا جی کہڑے کام دا جیون ہے بچہ جی پڑھائی نہ پڑھے اسی کہنے کہ تیرا جیون نکما ہو گیا وڈیاں ہو کے کی کریں گے کی کم کار کریں گا پڑھائی نہیں پڑھی تو یہ تو دنیاوی مثال ہے حضور کہندے نام بہون جیون کونے کام کہڑے کام دا جیون پر نام والا جیون سفلا تو انہاں نوں نام دی دات ملی سی انہاں نے نام دا جاپ کیتا ابھیاس کیتا روم روم دے وچوں آواز آؤں سری وار دوجے دے ست نام دی آواز دونوں تیار ہو ترن لگے خیال آیا من جتھے گرو دے درشن کرنے ہیں پنجے پاتشاہ دے درشن اوتھے گرو کے لنگر واسطے کچھ مایا بھی لے سکتے پنج پنج سو روپئے دیا انہاں واسلیاں پڑ دیا پرانیاں واسلیاں کپڑے دیا بنا کے وہ روپیے پاندے پنج پنج سو روپیہ انہوں نے نال لے لے لک نال واسلیاں بنیا ترن لگے انہوں نے گھر والیاں نے پوچھے ہاتھ جوڑ کے سوامی واپس کد آؤ گے آخو سری وار کہنے لگے دونوں نے کیا کہ پاگوانو گرو دے درشن کرنے واسطے چلے پتہ نہیں کد آئیے پر پھر پوچھے سرکار پھر بھی کچھ دسو تا صحیح کہنے لگے پندرہ دنوں بعد واپس آ جانا پندرہ دونوں تر پہ پٹی دے علاقے دے رہن والے سن ترن تارن پٹی ترے ہم نرنکار دی نیت ایک پنڈ وچ رات پے شام پئیاں سوچیا بھی رات بتانی ہے اتھے کس طرح کریے پھر کوئی من مکھ مل گیا آخو سنگ والی کوئی ساکت پرش مل گیا کوئی ویلی مل گئی ساکت پرش کون ہے جو نگورا ہے رب تو ٹوٹا ہو جو گرپیر والا نہیں شرابی کبابی وہ ملے پوچھے جی کدھر چلے ہو سکھا نے کہا اسی گرو دے درشن کرنے واسطے جا رہے رات آ گئی رات بتانی انہیں سوچیا گرو کے سکھن جی گرو دے درشنا نو جا رہے ہیں انہاں کول کچھ پیٹا بھی ہوئے خالی تو جاندے ہی نہیں سکھ تسی میرے گھر آرام کر لو سات بچے یہ اپنے گھر لے آئے
جس ویلے گرو کے سکھ پہنچے اوڑے پالے باڑی پڑھن والے، کیونکہ گرو کے سکھ نو پائی صاحب جی لکھیا ہے گرسکھی